0: patriotism. She added, India has given the world ideals like yoga, meditation, non-violence, compassion and Vasudhaiva Kutumbakam.
1: युवाओं को सशक्त सक्र संस्कारवान आत्मनिर्भर शांतिपूर्ण और जिम्मेदार बनाना हम सब की जिम्मेदारी। हमें ऐसे युवा तैयार करना है जो ज्ञान टेक्निक और कौशल से युक्त हो, साथ ही आत्मविश्वास आत्म अनुशासन सकारात्मक सोच संवेदनशीलता और नैतिक मूल्यों से भी परिपूर्ण।
0: Earlier, President attended the 75th convocation ceremony of the Maharaja Sayajirao University of Baroda. She conferred gold medals and degrees to the students. Prime Minister Narendra Modi is completing 25 years in public service, a journey defined by the mantra of Jan Seva Se Desh Seva and a relentless commitment that continues. Guided by this vision for Seva and Sushasan, the government has been ceaselessly working towards achieving the goal of a Vikasit Bharat by 2047. Through inclusive development and social empowerment, this dedication is transforming lives. Today, in our special series, we bring you an instance of how this vision has been translated into action through the Atal Innovation Mission.
2: Atal Innovation Mission, which was set up in 2016, is Government of India's flagship initiative to promote a culture of innovation and entrepreneurship in the country. Under the Niti Aayog, the mission has taken a holistic approach to ensure creation of a problem-solving innovative mindset in schools and creating an ecosystem of entrepreneurship in universities, research institutions, private and MSME sector. Sharing his thoughts in the Man Ki Baat program on Akashwani in 2016, Prime Minister Narendra Modi had said that government has taken steps to attract new generation towards science and research through Atal Innovation Mission.
3: Nayi peedhi mein vigyan ke prati aakarshan, technology ke prati research aur innovation aur isi ke liye sarkar ne bhi kai kadam uthaye aur isliye to main kehta hu let us aim to innovate. Aur jab main let us aim to innovate kehta hu to mera aim ka matlab hai Atal Innovation Mission. Niti Aayog ke dwara Atal Innovation मिशन को बढ़ावा दिया जा रहा है। एक इरादा है कि इस एम के द्वारा अटल इनोवेशन मिशन के द्वारा पूरे देश में एक इकोसिस्टम तैयार हो, इनोवेशन एक्सपेरिमेंट entrepreneurship, ye ek silsila chale.
2: Talking to Akashwani News, Soumya, a student, said that Atal Tinkering Labs under the mission made her understand that skills and innovative thoughts help students to make their futures bright.
4: Hi, I am Soumya from 9th grade at Telangana Model School Dullaram. Before joining ATF classes, I feel that studies and subjects were more important for every student. But after joining the ATF class, I learned that how skills and innovative thoughts help students to make their future bright. Here, I learned many new things like Arduinos and sensors, how they work and how they use in our daily lives.
2: Atal Innovation Mission is creating and promoting a vibrant culture of innovation and entrepreneurship across the length and breadth of India. It is creating employment, products and innovative processes by fostering collaboration, vision and passion. Anupam Mishra, Akashwani News, Delhi.
0: A deep depression over the Bay of Bengal is moving towards the North Andhra Pradesh South Odisha coast and is expected to cross tonight. The system is likely to cross near Kalingapatnam between tonight and early hours of tomorrow, bringing very heavy to extremely heavy rain and squally winds. Indian men's badminton team settled for the bronze medal after facing a 1-3 defeat to China in the semi-final in Aichi, Japan today. Indian player Lakshya Sen lost the opening match 21-16-21-18 to Shi Yuki before Satvik Sairaj Ranki Reddy and Chirag Shetty leveled the tie with a 21-11-21-20 win over reigning world champions Liang Wei King and Wang Hyang. The bronze medal takes India's overall tally to 12 medals, 1 gold, 5 silver and 6 bronze. And now before we end the bulletin, the headlines once again. India reiterates its interests and concerns with the United States regarding ACT imposing tariffs on countries buying Russian oil and gas. New Delhi rejects Organization of Islamic Cooperation's Jammu and Kashmir reference, says it has nothing to do with internal matters of India. Defence Ministry signs over 810 crore rupees contract with Bharat Dynamics Limited for 160 satellite smart anti-airfield weapons for Indian Air Force. BJP announces party in-charges and co-in-charges for all 36 states and union territories. Deep depression over Bay of Bengal intensifies. Heavy rains lash coastal Odisha and Andhra Pradesh. And in Asian Games, Indian men's badminton team settled for bronze, taking overall tally to 12 medals, including one gold. And that's all in the news at 9. Good night.
5: आदाब, ये आकाशवाणी है। खबरों के साथ मैं शबाना बेगम। भारत ने रूस से तेल और गैस खरीदने वाले मुल्कों पर महसूल लगाने के अमेरिका के फैसले पर अपने मफादात और तशवीशात को दोहराया है। भारत ने इस्लामी ताउन तंजीम के जम्मू कश्मीर के हवाले को मुस्तरद कर दिया है। उसने कहा है कि भारत के अंदरूनी मामलों से उसका कोई ताल्लुक नहीं है। वजारत दिफा ने भारतीय फजाइया के लिए 160 सैटेलाइट स्मार्ट एंटी एयरफील्ड हथियारों के लिए भारत डायनामिक्स लिमिटेड के साथ 810 करोड़ रुपए से ज्यादा के समझौते पर दस्तखत किए हैं। बीजेपी ने सभी 36 रियासतों और मरकज के जेर इंतजाम इलाकों के लिए पार्टी के इंचार्ज और माविन इंचार्ज का ऐलान कर दिया है। खलीज बंगाल में हवा के गहरे दबाव का हल्का शिद्दत इख्तियार कर गया है। साहिली ओडिशा और आंध्र प्रदेश में शदीद बारिश हो रही है। और एशियन गेम्स में मर्दों की भारतीय बैडमिंटन टीम ने कांसे का तमगा जीता है। तमगों की कुल तादाद 12 हो गई है, जिसमें सोने का एक तमगा शामिल है। खबरें तफसील से। भारत ने आज एक बार फिर रूस और ईरान पर पाबंदियों से मुतालिक कानून के हवाले से अपने मफादात और खदशात को दोहराया है। वजीर खारजा डॉक्टर एस जयशंकर ने आज शाम अक्वाम मुत्तहदा जनरल असेंबली के इजलास के मौके पर अमरीकी वजीर खारजा मार्को रूबियो से मुलाकात की और मस्कूरा कानून के बारे में अपनी तशवीशात का इजहार किया। दोनों रहनुमाओं ने भारत अमरीका दो तरफा ताल्लुकात, नीज खलीज और यूक्रेन की सूरत हाल पर तबादला ख्याल भी किया। अमरीकी सदर डोनाल्ड ट्रंप ने गुज़िश्ता हफ्ते रूस और ईरान पर पाबंदियों से मुतालिक कानून पर दस्तखत किए थे, जिसके तहत उन्हें रूस से तेल और गैस खरीदने वाले ममालिक पर 100% तक महसूलात आयात करने का इख्तियार हासिल होगा। इसके जवाब में भारत ने कहा कि वह अपने माशी मफादात के तहफ्फुज और मुल्क की तवानाई की यकीनी फराहमी के लिए सभी जरूरी इकदाम करेगा। जनाब जयशंकर इतवार को न्यूयॉर्क पहुंचे थे, जहां वो अक़्वामे मुत्तहिदा जनरल असेंबली के 81वें इजलास में भारतीय वफ्द की क़यादत कर रहे हैं। जनाब जयशंकर ने मुलाकात के बाद जनाब रूबियो से कहा कि भारत और अमरीका अहम इलाकाई तरजीहात पर बाहमी ताउन के साथ काम कर रहे हैं। उन्होंने मजीद कहा कि दोनों ममालिक बाहमी तालमेल के जरिए कलीदी शराकत दारी और अहम इलाकाई तरजीहात और आइंदा कसीर जहती कोशिशों में हम आहंगी को फरोग दे रहे हैं। भारत ने नाम निहाद इस्लामी ताउन तंजीम ओआईसी के राबता ग्रुप के जम्मू कश्मीर से मुतालिक मुश्तरका ऐलामिये में भारत के ताल्लुक से पेश की गई बातों को बेबुनियाद और हकायक के मुनाफी करार देते हुए यकसर मुस्तरद कर दिया है। वजारत खारजा के एक बयान के मुताबिक ओआईसी को भारत के अंदरूनी मामलात पर राय जनी करने का कोई हक नहीं है। वजारत ने कहा कि जम्मू कश्मीर और लद्दाख भारत के अटूट और नाकाबिले तंसीख हिस्से हैं। सियासी मकासद के तहत चलाए जाने वाला प्रोपेगेंडा हकीकत को फरामोश नहीं कर सकता। वजारत ने कहा कि सियासी अगराज पर मबनी इस तरह के बयानिये ओआईसी की मोतबरियत पर संगीन सवाल खड़े करते हैं। वजारत ने मजीद कहा कि पाकिस्तान को एक मनघड़त प्रोपेगेंडा चलाने के लिए मौका फराहम करने के बजाय ओआईसी को पाकिस्तान को सही रास्ते पर चलने का मशवरा देना चाहिए। पाकिस्तान के जरिए दहशतगर्दी की हिमायत और एयानत किए जाने का बाकायदा पूरा रिकॉर्ड मौजूद है। उसे चाहिए कि वह पहले अपने कंट्रोल वाले इलाकों से पैदा होने वाली दहशतगर्दी के मुसलसल खतरे के मामले से निमटने पर ध्यान दे। वजारत दिफा ने भारतीय फजाइया के लिए 160 सैटेलाइट स्मार्ट एंटी एयरफील्ड हथियारों SATSAAW और मुतालिका साजो सामान की खरीदारी के लिए भारत डायनामिक्स लिमिटेड BDL के साथ 810 करोड़ रुपए से ज्यादा की मालियत का मुआहदा किया है। मुआहदे पर आज नई दिल्ली में दिफाई सेक्रेटरी राजेश कुमार सिंह की मौजूदगी में दस्तखत किए गए। सेट SAAW की फराहमी 2027-28 और 2028-29 के दौरान की जाएगी। سیٹلائٹ اسمارٹ اینٹی ایئر فیلڈ ویپنز فضا سے زمین پر وار کرنے والا انتہائی درست رہنمائی کے ساتھ گلائیڈ بم ہے جسے جگوار، ہاک اور ایس یو 30 ایم کے آئی جیسے طیاروں سے داغا جا سکتا ہے۔ یہ طویل فاصلے سے دشمن کے ہوائی اڈوں کو تباہ کرنے کی صلاحیت کا حامل ہے۔ ڈی آر ڈی او کے ذریعے ملک میں ہی تیار اور ڈیزائن کیے گئے اس نظام میں ابتدائی پیمائش یونٹ، دیرپا و موثر ڈیلے فیوز اور ٹوین اسٹور کیریئر جیسے ذیلی نظام ملک کے دفاع کے شعبے میں مزید خود کفیل بننے کی جانب ایک اہم پیش رفت ہیں۔ صدر جمہوریہ دروپدی مرمو نے آج گجرات کے وڈودرا میں برہما کماریوں کے عالمی روحانی پیلس ریٹریٹ سینٹر کا افتتاح کیا۔ تقریب کے دوران صدر جمہوریہ نے عالمی تجدید پروجیکٹ کے لیے روحانی بیداری کا آغاز کیا۔ انہوں نے ورچوئل وسیلے سے وکست بھارت کے لیے نوجوان، ملک کی تعمیر سے متعلق مہم کے لیے اندرونی طاقت کو بیدار کرنے کا آغاز کیا۔ اس موقع پر انہوں نے کہا کہ ہمیں ایسی نوجوان طاقت کی ضرورت ہے جو سچائی، ذمہ داری، ہمدردی، بقائے باہم اور حب الوطنی سے ترغیب یافتہ ہو۔ انہوں نے مزید کہا کہ بھارت نے دنیا کو یوگ، میڈیٹیشن، عدم تشدد، ہمدردی اور وسودھیو کٹمبکم جیسے مثالی افکار دیے ہیں۔
1: یوواؤں کو سنسکار بن، آتم نربھر، شانتی پورن اور ذمہ دار بنانا ہم سب کی ذمہ داری۔ ہمیں ایسے یووا تیار کرنا ہے جو گیان، ٹیکنیک اور کوشل سے یوک، ساتھ ہی آتم وشواس، آتم انوشاسن، سکاراتمک سوچ، سمویدنشیلتا اور نیتک مولیہ سے بھی پریپورن۔
5: اس سے قبل صدر جمہوریہ نے بڑودا کی مہاراجا سیاجی راؤ یونیورسٹی کے 75 جلسہ تقسیم اسناد میں شرکت کی۔ انہوں نے طلبہ کو گولڈ میڈل اور ڈگریاں عطا کیے۔ وزیراعظم نریندر مودی عوام خدمت کے 25 برس مکمل کر رہے ہیں جو جن سیوا سے دیش سیوا کے منتر پر مبنی ہے اور اس پختہ عہد کا سلسلہ جاری ہے۔ سیوا اور سشاسن کے اس نظریے کے تحت حکومت 2047 تک وکسد بھارت کے ہدف کو حاصل کرنے کے خاطر انتھک کام کر رہی ہے۔ آج اپنے خصوصی سیریز میں ہم اس بات کا تذکرہ کریں گے کہ اٹل اختراع مشن کے ذریعے اس نظریے کو کس طرح بروئے کار لایا جا رہا ہے۔ پیش ایک رپورٹ۔
6: حکومت نے 2016 میں اٹل اختراع مشن قائم کیا جو ملک میں اختراع اور کاروبار کے کلچر کو فروغ دینے کی خاطر ایک اہم پہل ہے۔ نیتی آیوگ کے تحت مشن نے اسکولوں میں مشکلات کا حل نکالنے کے ایک اختراعی طرز عمل کے قیام کو یقینی بنانے کے لیے مجموعی طریقہ کار اختیار کیا اور یونیورسٹیوں، تحقیقی اداروں، نجی اور ایم ایس ایم ای شعبے میں کاروبار کا ایک ایکو نظام قائم کیا۔ 2016 میں آکاشوانی پر من کی بات پروگرام میں اپنے خیالات کا اظہار کرتے ہوئے وزیر اعظم نریندر مودی نے کہا تھا کہ حکومت نے اٹل اختراع مشن کے ذریعے نئی نسل کو سائنس اور تحقیق کی جانب راغب کرنے کے سلسلے میں اقدامات کیے ہیں۔
3: نئی پیڑھی میں وگیان کے پرتی آکرشن، ٹیکنالوجی کے پرتی ریسرچ اور انوویشن، اور اسی کے لیے سرکار نے بھی کئی قدم اٹھائے، اور اس لیے تو میں کہتا ہوں لیٹس ایم ٹو انوویٹ۔ اور جب میں لیٹس ایم ٹو انوویٹ کہتا ہوں تو میرا ایم کا مطلب ہے اٹل انوویشن مشن۔ نیتی آیوگ کے دوارا اٹل انوویشن مشن کو بڑھاوا دیا جا رہا ہے۔ ایک ارادہ ہے کہ اس ایم کے دوارا، اٹل انوویشن مشن کے دوارا، پورے دیش میں ایکو سسٹم تیار ہو۔ انوویشن، ایکسپریمنٹ، انٹرپرینرشپ، یہ ایک سلسلہ چلے۔
6: اٹل اختراع مشن بھارت کے طول و عرض میں اختراع اور انٹرپرینرشپ کا ایک متحرک کلچر قائم کر رہا ہے اور اسے فروغ دے رہا ہے۔ یہ اشتراک نظریے اور جذبے کو فروغ دے کر روزگار، مصنوعات کی پیداوار اور اختراعی عمل میں بھی اضافہ کر رہا ہے۔ دلی سے انوپم مشرا کی رپورٹ کے ساتھ اردو خبروں کے لیے ارجمند علی خان۔
5: مائی بھارت پلیٹ فارم پر 2023 میں اس کے آغاز کے بعد سے اب تک 2 سے زیادہ نوجوان اندراج کر چکے ہیں۔ یہ حصولیابی سیکھنے، رضاکارانہ طور پر قیادت، شہری سرگرمیوں میں حصہ لینے اور نوجوانوں پر مبنی اقدامات میں حصہ لینے کے عمل میں نوجوانوں کی بڑھتی ہوئی شرکت کی عکاسی کرتی ہے۔ نوجوانوں کے امور اور کھیلوں کی وزارت کے نوجوانوں کے امور کے محکمے کے تحت مائی بھارت ملک کے نوجوانوں کو شامل کرنے کا ایک اہم پلیٹ فارم ہے۔ نوجوانوں کے امور اور کھیلوں کی وزارت نے اپنے ایک بیان میں کہا کہ پچھلے سال اکتوبر میں اس پلیٹ فارم پر نوجوانوں کے ذریعے اندراج کرنے کی تعداد 2 سے تجاوز کر گئی تھی، جو اب 3 تک ہو گئی ہے۔ یہ خبریں آکاشوانی سے نشر کی جا رہی ہیں۔ بی جے پی کے صدر نتن نبین نے سبھی 36 ریاستوں اور مرکز کے زیر انتظام علاقوں کے لیے پارٹی کے انچارج اور معاون انچارج مقرر کیے ہیں. سابق مرکزی وزیر اسمرتی ایرانی چھتیس گڑھ اور ہریانہ کے لیے بی جے پی انچارج مقرر کی گئی ہیں، جبکہ ہریش دیویدی بہار کی ذمہ داری سنبھالیں گے. ونے سہز بدھے کو دلی کا چارج دیا گیا ہے، جبکہ جامع